0: दुई निर्माण चार्ज रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। दैनिक प्रगति विवरण दिँदै प्राधिकरणले रसुवाको हाकु बेसी र पहिरे बेसीमा दुई निर्माण भइरहेको जनाएको छ। देवीघाट, इन्द्रणीचौर र च्याप्रो बेसीमा दुई जडान कार्य सकिएको छ। सरकारले असोजभित्र 20 चौलङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। 5 वटामा काम भइरहँदा 15 वटाका लागि सामान किन्ने प्रक्रिया चलिरहेको छ। बन्द रहेका 6 वटा विद्यालय सञ्चालनमा आएका छन् भने 5 वटा सञ्चालनका लागि सरसफाई गरिएका छन्। एउटाले अस्थायी संरचनामा पढाइ सुरु गरेको छ। बुधबारदेखि जारी वर्षा पूर्वी नेपालमा कमजोर हुँदै गएको छ। जोखिम भने उत्तिकै छ। धनकुटाबाट गोपाल बराइली।
1: कोशी पहाडी जिल्लाको मुख्य नाका धनकुटा हुँदै चल्ने सवारी साधनहरू साँझ 7 बजेदेखि बिहान 5 बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ। यो व्यवस्था विशेष गरी भेरेटा रवि राकेश सडक खण्ड, मूलघाटदेखि 5 थर सीमासम्मको तमोर करिडोर र भेरेटादेखि 13 थुम, शङ्खुसभा, भोजपुर र 5 थरतर्फ जाने तथा फर्किने सवारी साधनमा लागू हुने जनाइएको छ। धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी,
2: त्यो 9, 10, 11 तिन दिने परिस्थिति हेरेर यो 3 दिनमा चाहिँ सवारी साधन अहिले रोकेको अवस्था छ।
1: पाखीवास नगरपालिकाले बुधबारदेखि जारी वर्षाले पालिकाभित्रको सडक भत्काए, तत्काल मरम्मत गरिदिने नगर प्रमुख ज्ञानबहादुर गुरुङले बताउनुभयो।
3: होइन, ठाउँ ठाउँमा गएको छ, आइरहेको छ सूचनाहरू, अब यसलाई चाहिँ जनतालाई सूचित गराएको होइन, बनाउनु त हामी जहिले पनि बनाउँछौँ, तैपनि त्यस्तो काहीँ इमर्जेन्सी त्यस्तो परेको छ भने भन्नु भनेर।
1: बुधबारदेखि जारी वर्षा पूर्वी नेपालमा कमजोर हुँदै गएको छ। यद्यपि उच्च जोखिम नभए पनि तटीय क्षेत्रमा उच्च सतर्कता भने अप्नाइएको छ।
0: नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको जनाएको छ। प्राधिकरणले वर्षा घट्दै गएका कारण बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ। पानीको अवस्था परिवर्तन भई ढोका खोल्नुपर्ने भए त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित सरकारवालालाई जानकारी गराइने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणले विदेशका दृश्य तथा पुराना भिडियो जोडेर सामाजिक सञ्जालमा फैलिएको कुलेखानी बाँध फुट्यो भन्ने दावीप्रति सचेत रहन आग्रह गरेको छ। आधिकारिक स्रोतबाट पुष्टि नगरी यस्ता सामग्रीमा विश्वास नगर्न भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको उच्च जोखिममा रहेका 25 जिल्लामा सवारी साधन सञ्चालन बन्द गर्न सुझाएको छ।
4: जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। 25 जिल्ला धेरै जोखिममा रहेका प्राधिकरणले जनाएको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेतमा 2 दिन यातायात सञ्चालन नगर्न भनिएको छ। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा पनि यातायात सञ्चालन नगर्न भनिएको छ। कोशी र मधेस बाहेक 5 प्रदेशका 30 जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। सुन्तला रङ लगाइएका जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टलाई निर्णय गर्न भनिएको छ।
0: राति 1 बजेपछि वर्षा गण्डकी पश्चिमका प्रदेशमा केन्द्रित भएको छ। मौसम विभागको वर्षा मापन केन्द्रले गण्डकी र गण्डकी पश्चिमका भागमा 1 घण्टामा अधिकतम 6 मिलिमिटरसम्म वर्षा भएको जनाएको छ। राति कञ्चनपुर र बर्दियामा बढी पानी परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च सतर्कतासहित तयारी अवस्थामा बसिएको बताउनु भएको छ। आकस्मिक स्वास्थ्य सेवा, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी परिचालनका लागि व्यवस्था मिलाइएको उहाँको भनाइ छ।
5: देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद अवस्थामा सृजना भए तत्काल स्वास्थ्य कर्मी परिचालन हुन सक्ने गरी आवश्यक व्यवस्था गरिसकेका छौँ।
0: सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य कर्मी तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ। एसियन गेम्समा पुरुष क्रिकेटतर्फ नेपाल र जापान बीचको खेल वर्षाका कारण ढिला भएको छ। 6 बजे सुरु हुने भनिएको खेल जापानको निशिनमा खेलिँदैछ। यो खेल जितेर नेपालले क्वार्टर फाइनल पुग्ने लक्ष्य लिएको छ। समूहबाट अफगानिस्तान अन्तिम 8मा प्रवेश गरिसकेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
6: यो BFBS कुल कर्म रेडियो हो।

0: गोर्खा रेडियो हो
1: सैन्य समुदाय मा
2: बेलायत भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको प्रस्ताव राख्नुभयो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै जलवायु न्याय माग गर्नुभयो। मल इन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनुभयो। देशमै सम्मानजनक रोजगारी सामाजिक सुरक्षा र हरेक नेपालीलाई आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारको प्रतिबद्धता पनि उहाँले सुनाउनुभयो। प्रधानमन्त्री शाह सरकार प्रमुखका रूपमा पहिलो पटक शुक्रबार बिहान अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित हुनुभएको हो। यस सम्बोधनको एक महिना अघि मात्रै भटेकोसीमा विनाशकारी बाढ़ी आएको थियो। यही गम्भीर घटनालाई मुख्य आधार बनाएर उहाँले महासभामा सम्बोधन गर्नुभएको थियो। सम्बोधनका मुख्य एजेण्डामा भोटेकोशी त्रिशुली विपद केवल स्थानीय त्रासदी नभई विश्वका लागि एउटा चेतावनी भएको भन्दै उहाँले त्यो चेतावनी सुनेको छ कि छैन भनेर प्रश्न गर्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान 0.1% भन्दा कम भएको भन्दै यो संकट आफूले सृजना गरेको नभई ठूलो मूल्य आफैले चुकाइरहेको बताउनुभयो। जलवायु परिवर्तनलाई अर्को भूराजनीतिक मुद्दा बनाउन त्यहाँ गएको नभई सबैलाई साझा जिम्मेवारी र ऐक्यबद्धता पनि पुनः प्रतिबद्ध हुन आग्रह गर्नुभएको हो। महासभाले यी 6 शब्दलाई सम्झनुपर्छ भन्दै उहाँले राहत पुनर्स्थापना पुनर्निर्माण जिम्मेवारी क्षतिपूर्ति र उत्थानशीलतालाई प्राथमिकता दिनुभएको छ। नेपालका लागि जलवायु विपद केवल मानवीय संकट नभई विकासको आपतकाल हो भन्नुभएको छ। आफैले सृजना नगरेको क्षति मर्मत गर्न गरीब देशलाई ऋण लिन बाध्य बनाउने उहाँको भनाइ छ। नेपाल अहिले पुनर्स्थापना र पुनर्निर्माणको ठूलो मोडमा उभिएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा जस्तै ऐक्यबद्धता र सहयोगको अपेक्षा गरेको जानकारी गराउनुभयो। नेपाल भारत र चीनको नेतृत्वमा हिमालय जलविद्युत उत्थानशील संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ। संयुक्त पूर्व सूचना प्रणालीलाई बलियो बनाउन उहाँले आह्वान गर्नुभएको छ। राइफल र गोलीगठा सीमा पार गर्ने मुलुकले नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्य तिर्न तयार हुँदा समेत मल वा इन्धन पाउन नसक्ने विषय समेत उहाँले उठाउनु भएको छ। एसियन गेम्स अन्तर्गत आज नेपालका 4 खेलाडीले 4 खेलमा प्रतिस्पर्धा गर्दैछन्।
5: नेपालले आज क्रिकेट म्याराथन दौड आर्चरीमा सहभागिता जनाउन लागेको छ। आयोजकका अनुसार आज नेपालले क्रिकेटमा क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ आयोजक जापानसँग खेल्दैछ। नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा सामेल भएको छ। प्रतियोगितामा हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई 12 वर्षमा पहिलोपटक हराएर अङ्क बटुलेको छ। नेपालसँग हारे पनि रन रेटका आधारमा अफगानिस्तान क्वार्टर फाइनल पुगिसकेको छ। एसियन गेम्समा आज पुरुष म्याराथनतर्फ नेपालका खड्ग खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। पुरुष 1500 मिटर दौडमा मुकेश पल पनि दौडाउँदै हुनुहुन्छ। महिला 1500 मिटर दौडमा पूर्ण नेउपाने सहभागी हुनुहुनेछ। अर्को खेलमा आर्चरी रिकर्भ पुरुष एकलतर्फ तिलक पुन मगर तथा रिकर्भ महिला एकलतर्फ ज्ञानु अवालेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। आर्चरीमा मिक्स टिमतर्फ मगर र अवालेले प्रतिस्पर्धा गर्नुहुनेछ।
4: वर्षाका कारण दाङ लमही नौको तेलगंगा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट।
6: तालमा पानीको सतह निरन्तर बढ़िरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा।
7: तेलगंगा ताल पुरा भरेर पनि अलि हल्का फुट्ने सम्भावनामा छ। कुनै कुनैको घर हल्का अल्को भागमा छ, डाँडामा छ। त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू हुनेले जस्तै म भए मेरो परिवारलाई चाहिँ
6: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीयवासीले तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए। तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ। चित्र केसी।
8: जोखिम चाहिँ जोखिमै छ, होइन? जोखिम एरियामा जो बस्ती हुनुहुन्छ आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बसिदिनु, अब ज्ञान त सुरक्षित राख्नु पर्यो।
6: तेलगंगा जलाशय आसपासमा करिब 70 घरधुरी रहेका छन्। ती मध्ये करिब 13 घरधुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि ओडाले के कस्तो व्यवस्थापन गरेको छ त? ओडा सदस्य पार्वती बिक।
9: जोखिममा परेका
0: यहाँका जनताहरू तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्, पानी परोन्जी तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्, रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौँ भनेर भनिसक्नु भएको।
6: तेलगङ्गा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ।
4: तीन दिनदेखिको निरन्तर वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ। अवस्था खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको महासभामा सहभागिताको पाँचौं दिन पनि उच्च सक्रियता कायम राख्नु भएको छ। त्यहाँ आयोजना हुने सत्रगत छलफलसँगै द्विपक्षीय भेटवार्तालाई उहाँले एकसाथ अघि बढ़ाउनु भएको छ। अति कम विकसित मुलुकका परराष्ट्र मन्त्रीको वार्षिक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले यसअघिका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न जोड़ दिनुभयो। उहाँले जलवायु वित्त, जलवायु न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग अति कम विकसित मुलुकलाई आवश्यक रहेको बताउनुभयो। नेपालले विकासशील मुलुकको स्तरोन्नतिलाई दिगो बनाउने गरी प्राथमिकतामा राखेको परराष्ट्र मन्त्री खनालले बताउनुभयो। उहाँले पीस बिल्डिङ कमिशनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वामित्वलाई विश्वसनीय, वैध र दिगो शान्ति निर्माणका आधारका रूपमा प्रस्तुत गर्नुभयो। जलवायु परिवर्तनको असर र यसले विश्व समुदायलाई दिएको चेतावनीबारे संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको विचारले विश्व समुदायमा सकारात्मक सन्देश दिएको विश्लेषकहरूले बताएका छन्। जलवायुजन्य विपदबाट नेपालले अहिले भोगेको पीड़ाको पाठ सिकेर भविष्यमा थप क्षति हुन नदिने गरी विशेष अभियान चाल्न नेपालको प्रस्तुतिले दबाव बढ़ाएको यस क्षेत्रका जानकारहरूको बुझाइ छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर, यसबाट नेपालले हाल भोगिरहेको पीड़ा र भविष्यमा निम्त्याउन सक्ने विश्वव्यापी संकट लगायतका विषय उठाउनु भएको थियो। यस्ता विषय उठाउने उपयुक्त थलो संयुक्त राष्ट्रसंघको महासभा भएको भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्रीको सम्बोधनबाट नेपालको पहल निकै सकारात्मक देखिएको बताउनुभयो। नेपालको पीड़ामा विश्व समुदायले दिएको साथप्रति कूटनीतिक रूपमा प्रधानमन्त्री शाहले आभार प्रकट गर्नुभएको भन्दै आचार्यले नेपालले भोटेको सिबाड़ीबाट भोग्नु परेको क्षतिबारे जानकारी गराउँदै मानव जातिलाई भविष्यमा कसरी सुरक्षित राख्ने भन्ने चिन्ता व्यक्त गर्नु राम्रो पक्ष भएको बताउनुभयो। एसियन गेम्स अन्तर्गत आज नेपालका खेलाड़ीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन्।
4: नेपालले आज क्रिकेट, म्याराथन, दौड़, आर्चरीमा सहभागिता जनाउन लागेको छ। आयोजकका अनुसार आज नेपालले क्रिकेटमा क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ आयोजक जापानसँग खेल्दैछ। नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा सामेल भएको छ। प्रतियोगितामा हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई 12 वर्षमा पहिलोपटक हराएर अङ्क बटुलेको छ। नेपालसँग हारे पनि रनरेटका आधारमा अफगानिस्तान क्वार्टर फाइनल पुगिसकेको छ। एसियन गेम्समा आज पुरुष म्याराथनतर्फ नेपालका खड्का खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। पुरुष 1500 मिटर दौड़मा मुकेश पल पनि दौड़ाउँदै हुनुहुन्छ। महिला 1500 मिटर दौड़मा पूर्ण नेउपानी सहभागी हुनुहुनेछ। अर्को खेलमा आर्चरी रिकर्भ पुरुष एकलतर्फ तिलक पुन मगर तथा रिकर्भ महिला एकलतर्फ ज्ञानु अवालेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। आर्चरीमा मिक्स टिमतर्फ मगर र अवालेले प्रतिस्पर्धा गर्नुहुनेछ।
3: नेपाल गुणस्तर तथा नापतोल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धी व्यवस्था गरिएको छ। तोरी र सूर्यमुखी तेललाई खान मिल्ने र नमिल्ने गरी दुई श्रेणीमा स्पष्ट वर्गीकरण गरेको उल्लेख हुनुपर्ने व्यवस्था मस्यौदामा छ। सूर्यमुखी तेललाई प्रेसबाट निकालिएको र रासायनिक घोल प्रयोग गरी निकालिएको गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। दुवै प्रकारमा रिफाइन्ड र ग्रेड 1 गरी दुई तह तोकिएको छ। सोल्भेट एक्सट्राक्टेड तर्फको ग्रेड 1 तेल सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने प्रस्ताव छ। बजारमा खाना पकाउने एलपी ग्यास पूर्ण रूपमा सहज नहुँदै अविरल वर्षाका कारण मुख्य राजमार्ग अवरूद्ध हुँदा ग्यास लगायतका अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। बिहिबारदेखि शुरू भएको अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग बन्द हुँदा ग्यास आपूर्ति प्रभावित भएको हो। 3 साता अघि कृष्णभीरमा आएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरूद्ध हुँदा उपत्यकामा ग्यास अभाव भएको थियो। मुख्य राजमार्ग खुलेर नियमित बुलेट आउन थालेको 1 हप्तामै फेरि राजमार्ग अवरूद्ध हुँदा ग्यास लगायतका अत्यावश्यक वस्तुको आयात असहज हुने भएको हो। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले मुख्य राजमार्ग अवरूद्ध भएपछि अन्य बाटोबाट ग्यास बुलेट ल्याउन कठिन हुने जानकारी दिनुभयो। नेपाली काँग्रेसले 15 महाधिवेशन व्यवस्थित र सफल बनाउन केन्द्रीय निर्देशन समिति सहित 15 समिति बनाएको छ। भदौ 1 गते बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति बनाएको थियो। त्यसकै निरन्तरतामा विभिन्न समितिबीच समन्वय र सहजीकरण गर्न तथा समितिहरूको कामको अनुगमन गर्न थप समितिहरू बनाइएको काँग्रेसले जनाएको छ।
1: यो BFBS कुल कार्यालय हो।

0: स्थानीय समुदायमा
1: मिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एसियन गेम्स अन्तर्गतको क्रिकेटमा नेपालले आयोजक जापानलाई 150 रनको लक्ष्य दिएको छ। वर्षाका कारण खेल 15 ओभरमा छुट्याइएको छ। निर्धारित 15 ओभरमा नेपालले 4 विकेट गुमाउँदै 149 रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 57 रन बनाउनुभयो। उहाँले 32 बलको सामना गर्दै 5 चौका र 3 छक्का प्रहार गर्नुभयो। लोकेश पमले 22 बलमा 52 रन बनाउनुभयो। ओपनर आसिफ शेखले 15 बलमा 21 रन बनाउँदा कुशल भुर्तेल 12 बलमा 4 रन बनाएर आउट हुनुभयो। त्यस्तै कुशल मल्ल र गुलशन झा समान 2-2 रनमा पवेलियन फर्किनु भए। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका जानुभएको हो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउँदै नेपाल जस्ता कम योगदान भएका देशले जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताउनु भएको छ। जलवायु न्याय आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने भन्दै उहाँले हिमाली समुदाय साना टापु राष्ट्र भूपरिवेष्टित तथा अतिकम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्व दिनुपर्ने बताउनुभयो। लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण हिजैदेखि गाड़ी नचलेका हुन्। विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन नसकिने प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गमा धादिङको कृष्णभीर, ज्यामिरे घाट, गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ। बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्जन बगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। यस्तै पूर्वी पहाड़ी र मध्य तथा पश्चिम भेगका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर आवश्यक निर्णय लिन भनिएको छ। कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा पनि सतर्क रहन प्राधिकरणले भनेको छ। गुल्मीको रूरू क्षेत्र 1 स्याल विशौनामा पहिरो खसेपछि रिडी तमघा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। गएराती लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सड़क खण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भीम किरण बोगटीले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ। गुल्मीको रूरू क्षेत्र 1 लामो चौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोला बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ। खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामान सुरक्षित ठाउँमा सारेका छन्। खोलाको प्रभाव अझै बढ्न सक्ने भएकाले किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ। रूपन्देही प्रहरीले भन्सार छलेर ल्याइएका 6 लाख भन्दा बढीका सामान बरामद गरेको छ। सिद्धार्थनगर 1 कोटीहमाई मन्दिर नजिकबाट प्रहरीले 12 बोरा चियापत्ती र 66 पीस लेडिज सुट बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ। बाराको जितपुर सिमरा 22-3 नम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। हेटौडाबाट पथलैया जाँदै गरेको ट्रकले गएराति स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। गम्भीर घाइते भएका स्कुटर चालक मोरङका 35 वर्षीय योगेन्द्र मगरको उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगातारको वर्षाका कारण पसाउने तथा पराग सेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्।
4: कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कणेलका अनुसार अहिलेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा पराग सेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ। समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिक संघको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको छ। कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिक रूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको संख्या बढेको बताउनु भएको छ। धानमा खाद्य तत्त्वको कमी, गबारो, पात बेरुवा, पात मरुवा, पातको फेद टडुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद टडुवा लगायत समस्या देखिएको छ। रोग नियन्त्रण बाहिर भने नभएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी सामा मनसोली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ।
3: नेपाली काँग्रेसले 15 महाधिवेशन व्यवस्थित र सफल बनाउन केन्द्रीय निर्देशन समिति सहित 15 समिति बनाएको छ। भदौ 1 गते बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: काठमाडौँको मुख्य पर्व इन्द्रजात्रा हिजदेखि शुरू भएको छ. वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनासँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण कुमारी गणेश र भैरवको रथयात्रा शुरू भएको हो. भाद्र कृष्ण द्वादशीका दिन यौसी ठडाएसँगै शुरू भएको इन्द्रजात्राको मुख्य दिन कुमारी गणेश र भैरवलाई रथमा राखेर काठमाडौँका विभिन्न टोल घुमाइन्छ. वसन्तपुरबाट शुरू भएको रथयात्रा जैसी देवल, जियाबहाल, लगन, ब्रह्मटोल, कोटिही, चिकमुगल र भीमसेन स्थान हुँदै फेरि वसन्तपुर फर्किन्छ. इन्द्रजात्रामा रथयात्रासँगै लाखे नाच, पुलुकिसी नाच, दश अवतार, दीपाङ्ख्या, कुम्हो नाच, महाकाल नाच र आकाश भैरवगढ नाच पनि मुख्य आकर्षण हुन्. इन्द्रजात्रासँग जोडिएको किम्बदन्ती अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई व्रतका लागि पारिजात फूल आवश्यक परेपछि इन्द्र काठमाडौँ आउनु भएको थियो. फूल टिप्दै गर्दा उहाँलाई चोर ठानेर स्थानीयले बाँधेर राखेका थिए. पछि आमाले अन्नबालीका लागि आवश्यक कुहिरो दिने वाचा गरेपछि इन्द्रलाई छाडिएको विश्वास गरिन्छ. रथयात्रा, लाखे र पुलुकिसी जस्ता नाचसँगै इन्द्रजात्राले काठमाडौँको सयौं वर्ष पुरानो संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छ. इन्द्रजात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ. जिल्ला प्रहरी परिसरका प्रमुख सुदीप घिमिरे.
4: इन्द्रजात्राको उपलक्ष्यमा हामीले 7 गतिदेखि 13 गतिसम्मका यसका विशेष समारोहहरू हुन्छन् र त्यसको लागि भनेर हामीले पटक पटक बैठक छलफलहरू गरेर नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूको समेत संयुक्त रूपमा चाहिँ हामीले परिचालित हुँदै आएको छौँ र यसको लागि कुनै पनि किसिमको अप्रिय घटना नघटोस् भनेर हामीले 7 गतिबाट कमान्ड पोस्ट पनि स्थापना गरेका छौँ.
3: प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा गरेको सम्बोधनपछि नेपालका राजनीतिक दलका अधिकांश नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्. नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जलवायु, न्याय, क्षतिपूर्ति र सानो राष्ट्रको अधिकार जस्ता विषय उठाउनु आवश्यक रहेको बताउनुभयो. पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्बोधनको अन्तर्वस्तु र प्रस्तुति सही रहेको प्रतिक्रिया दिनुभएको छ. राप्रपा नेता ज्ञानेन्द्र शाहीले सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताउनुभयो. जनमत पार्टी अध्यक्ष डाक्टर सीके राउतले सम्बोधन विषयवस्तुका हिसाबले स्तरीय र अन्तर्राष्ट्रिय ध्यान खिच्न सक्ने रहेको प्रतिक्रिया दिनुभयो. एमाले उपमहासचिव योगेश भट्टराईले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको व्यापारदेखि जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यसम्म उठाइएका विषय महत्वपूर्ण रहेको बताउनुभयो. करिब 1 वर्षदेखि अस्थायी नेतृत्वले चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ. आगामी मंगिरमा गर्ने भनिएको एकता महाधिवेशन भोटेकोशी बाढी र चाडबाडको कारण देखाउँदै स्थगित गरिएको छ.
5: केन्द्रीय कार्य संयोजन समितिले महाधिवेशनको नयाँ मिति तोक्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ. नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशन गर्ने निर्णयमा सबैको सहमति छ, तर मिति भने तय हुन बाँकी छ. महाधिवेशनको तयारीका लागि बनाएका सबै कार्यतालिका पनि स्थगित गरिएको छ. अब 2 महिनासम्म राजनीतिक अभियान चलाउने निर्णय भएको ज्वालाले जानकारी दिनुभयो. गत वैशाखमा नेकपाले 11 देखि 15 मक्सिरसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो. त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ. नेकपाले विभिन्न कारण देखाउँदै महाधिवेशन सार्दै आएको छ. पार्टीभित्र भने तत्काल महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ. गत फागुनको प्रतिनिधि सभा निर्वाचनमा नेकपाको आकार खुम्चिएपछि यस्तो माग थप बलियो भनेको छ. एकता भएको करिब 1 वर्ष पूर्ण लाग्दा पनि पार्टीका भातृ संगठनको समायोजन पूरा भएको छैन. मंगलबारको केन्द्रीय कार्य समिति बैठकले 2 महिनाभित्र सबै भातृ संगठनको समायोजन सक्ने निर्णय गरेको छ. नेकपाले विधानमा 601 सदस्यीय केन्द्रीय कार्य समिति हुने व्यवस्था छ, तर अहिले एकता अभियानका क्रममा केन्द्रीय समिति विस्तार भएर 2500 सदस्यीय पुगेको छ. नेकपाभित्र नेतृत्व हस्तान्तरणको विषय पनि चर्चामा छ. संयोजक पुष्पकमल दाहाल लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ.
3: राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक पदाधिकारीको दोहोरो पेन्सन र आर्थिक सुविधा रोक्ने विधेयक सर्वसम्मत पारित गरेको छ. नयाँ व्यवस्था अनुसार संवैधानिक पदमा रहँदा सरकारी पेन्सन पाइने छैन. दोहोरो भत्ता र सुविधामा पनि कडाई गर्ने बाटो खुलेको छ. समिति बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको हो. अब समितिले विधेयकमाथिको प्रतिवेदन तयार गर्नेछ. सरकारी सेवाबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको प्रमुख वा पदाधिकारी बनेमा पदमा रहुन्जेल पेन्सन रोक्ने व्यवस्था विधेयकमा छ. अघिल्लो सेवा अवधि जोडेर पेन्सन लिन चाहेमा संवैधानिक पदमा नियुक्त भएपछि लिएको पेन्सन रकम सरकारी संचित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ. सांसदहरूले संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि माग गरेका छन्। कानून मन्त्री सुविता गौतमले अहिले सर्वोच्च अदालतले फैसला कार्यान्वयन गर्न र दोहोरो सुविधा रोक्न विधेयक ल्याइएको बताउनुभयो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: नेपाल चीन उत्तरी कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातबाट माथिल्लो मुस्ताङ प्रभावित भएको हो। हिमपातका कारण सीमा क्षेत्रका मालभा कन्टेनर ढुवानीका साधनलाई आवाजातमा समस्या देखिएको छ। लोमान्थाङमा पनि भारी वर्षासँगै हल्का हिमपात भएको छ। काभ्रे भीरदेखि माथिल्लो मुस्ताङसम्म बाढ़ी पहिरोको उच्च जोखिम भएकाले रातको समयमा सवारी रोक लगाइएको छ। काभ्रेमा रोशी खोलाको जल सतहले खतराको तह पार गरेको छ। पनौतीमा रोशीको खतरा तह 4.5 मिटर बढ़ेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै कालीगण्डकीले पर्वतको मोदीबेनीमा, मर्स्याङदीले लमजुङको भकुण्डे बेसीमा, त्रिशुलीले चितवनको भोरलेमा, नारायणीले चितवनको देवघाटमा, अरूणले धनकुटाको सिमलेमा, सुनकोशीले भोजपुरको हम्पा चौरमा र सप्तकोशीले सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ। केही दिन नदीमा जलसतह बढ़दै गएको र केही ठाउँमा घटिरहेको विभागले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढ़ी आएको आज एक महिना पुगेको छ। गत भदौ 10 गते बिहान आएको बाढ़ीले रसुवा, नुवाकोट र धादिङ सहितका जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका कारण हालसम्म 1,453 जनाको मृत्यु भएको छ भने 5,550 जना अझै बेपत्ता छन्। बाढ़ीबाट प्रभावित 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित अहिले पनि विभिन्न आश्रय स्थलमा छन्। प्रभावितको खोजी, उद्धार र राहतका लागि 3 सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी खटिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका जानुभएको हो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। बैंकहरूले ऋण लगानी बढ़ाउन थालेका छन्।
4: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 20 वाणिज्य ब्याङ्कले करिब 61 अर्ब रूपियाँ ऋण लगानी गरेका छन्। भदौ मसान्तसम्म बैंकहरूको ऋण लगानी 53.50 खर्ब पुगेको छ। असार मसान्तमा लगानी 52.90 खर्ब थियो। 20 वाणिज्य ब्याङ्क मध्ये 15 ब्याङ्कको ऋण लगानी बढेको छ भने 5 ब्याङ्कको घटेको छ। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ऋणको माग बढ्न थालेकाले ब्याङ्कमा रहेको अतिरिक्त पैसा व्यवस्थापन हुने संकेत देखिएको बताउनु भएको छ। न्यून ब्याज दर र आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढेको उहाँको भनाइ छ। यो अवधिमा ब्याङ्कको निश्चय पनि बढेको छ। भदौ मसान्तसम्म वाणिज्य ब्याङ्कमा 75.76 खर्ब रुपियाँ निश्चय पुगेको छ।
3: राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक पदाधिकारीको दोहोरो पेन्सन र आर्थिक सुविधा रोक्ने विधेयक सर्वसम्मत पारित गरेको छ। नयाँ व्यवस्था अनुसार संवैधानिक पदमा रहँदा सरकारी पेन्सन पाइने छैन। दोहोरो भत्ता र सुविधामा पनि कडाई गर्ने बाटो खुलेको छ। समिति बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको हो। अब समितिले विधेयकमाथिको प्रतिवेदन तयार गर्नेछ। सरकारी सेवाबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको प्रमुख वा पदाधिकारी बनेमा पदमा रहुन्जेल पेन्सन रोक्ने व्यवस्था विधेयकमा छ। अघिल्लो सेवा अवधि जोडेर पेन्सन लिन चाहेमा संवैधानिक पदमा नियुक्त भएपछि लिएको पेन्सन रकम सरकारी संचित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ।
5: रूपन्देही प्रहरीले भन्सार छलेर ल्याइएका 6 लाख भन्दा बढीका सामान बरामद गरेको छ। सिद्धार्थनगर 1 कोठीहमाई मन्दिर नजिकबाट प्रहरीले 12 बोरा चियापत्ती र 66 पीस लेडिज सुट बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर र इन्टरनेट सेवा प्रदायकलाई पनि निशाना बनाउन थालेको बताउनु भएको छ। सर्वसाधारणको दैनिक जीवनमा बढ़ी असर पार्ने उद्देश्यले यस्ता ठाउँमा आक्रमण भइरहेको उहाँको भनाइ छ। रूसी ड्रोनले राजधानी कीवको व्यापारी केन्द्रमा आक्रमण गर्दा 4 जनाको मृत्यु भएको छ। अर्को आक्रमणमा 14 वर्षीय बालकको पनि मृत्यु भएको छ। रूसले भने युक्रेनी सैन्य गुप्तचर निकायले प्रयोग गर्दै आएको डेटा सेन्टरलाई निशाना बनाएको पुष्टि गरेको छ। युरोप परिषदका महासचिव एलेन बेर्सेटले तनाव बढ़ाएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परीक्षण गरिरहेको आरोप लगाउनु भएको छ।
6: Quite clear that we are being tested. The war and the ways it is done has really dramatically changed in the last 5-6 years, and now we have with drones, with hybrid threats, with disinformation, with manipulation, foreign interferences, a whole destabilization of democracies, and that's the additional element we need to tackle.
3: एसियन गेम्स अन्तर्गतको नेपाल र जापान बीचको खेलको दोस्रो इनिङ्स वर्षाले प्रभावित बनेको छ। निरन्तरको वर्षाले खेल रद्द भएको छ भने नेपाल समूह विजेता बनेको छ। नेपालले क्वार्टर फाइनलमा श्रीलङ्कासँग भिड्ने भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પણ સૈન્ય સમુદાયમાં
1: પેલાય BSBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
2: करीब एक वर्षदेखि अस्थायी नेतृत्वले चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ। आगामी मंगसिरमा गर्ने भनिएको एकता महाधिवेशन भोटेकोशी बाढी र चाडबाडको कारण देखाउँदै स्थगित गरिएको छ।
3: केन्द्रीय कार्य संयोजन समितिले महाधिवेशनको नयाँ मिति तोक्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशन गर्ने निर्णयमा सबैको सहमति छ, तर मिति भने तय हुन बाँकी छ। महाधिवेशनको तयारीका लागि बनाएका सबै कार्यतालिका पनि स्थगित गरिएको छ। अब दुई महिनासम्म राजनीतिक अभियान चलाउने निर्णय भएको ज्वालाले जानकारी दिनुभयो। गत वैशाखमा नेकपाले 11 देखि 15 मक्सिरसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। नेकपाले विभिन्न कारण देखाउँदै महाधिवेशन सार्दै आएको छ। पार्टीभित्र भने तत्काल महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ। गत फागुनको प्रतिनिधि सभा निर्वाचनमा नेकपाको आकार खुम्चिएपछि यस्तो माग थप बलियो बनेको छ। एकता भएको करिब एक वर्ष पूर्ण लाग्दा पनि पार्टीका भातृ संगठनको समायोजन पूरा भएको छैन। मंगलबारको केन्द्रीय कार्य समिति बैठकले दुई महिनाभित्र सबै भातृ संगठनको समायोजन सक्ने निर्णय गरेको छ। नेकपाको विधानमा 601 सदस्यीय केन्द्रीय कार्य समिति हुने व्यवस्था छ, तर अहिले एकता अभियानका क्रममा केन्द्रीय समिति विस्तार भएर 2500 सदस्य पुगेको छ। नेकपाभित्र नेतृत्व हस्तान्तरणको विषय पनि चर्चामा छ। संयोजक पुष्पकमल दाहाल लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ।
2: वर्षाका कारण दाङ लमही नौको तेलगंगा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट।
4: तालमा पानीको सतह निरन्तर बढ़िरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा।
5: तेलुङ्गा ताल पुरा भरेर पनि अलि हल्का फुट्ने सम्भावनामा छ। कुनै कुनैको घर हल्का अल्को भागमा छ, डाँडामा छ, त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू हुनेले जस्तै म भएँ, मेरो परिवारलाई चाहिँ मैले त्यहाँ छोड्दैछु, अहिले म चाहिँ एक्लै छु, बाँकीहरू चाहिँ दौतराश नै हुनुहुन्छ।
4: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीय वासी तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए, तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ। चित्र केसी।
6: जोखिम चाहिँ जोखिमै छ, होइन, जोखिम एरियामा जो बस्ती हुनुहुन्छ आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बसिनु, अब ज्यान त सुरक्षित राख्नु पर्यो।
4: तेलगंगा जलाशय आसपासमा करिब 70 घरधुरी रहेका छन्। ती मध्ये करिब 13 घरधुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि वडाले के कस्तो व्यवस्थापन गरेको छ त? वडा सदस्य पार्वती बिक।
7: तपाईँहरू जोखिममा परेका यहाँका जनताहरू तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्, पानी परुन्जी तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्, रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौ भनेर भनिसक्नु भएको।
4: तेलगंगा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ।
2: लगातारको वर्षाका कारण पसाउने तथा पराक्सेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्।
8: कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कणेलका अनुसार अहिलेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा पराक्सेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ। समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिक संघको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको छ। कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिक रूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको संख्या बढेको बताउनु भएको छ। धानमा खाद्य तत्त्वको कमी, गबारो, पात पेरुवा, पात मरुवा, पातको फेद टडुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद टडुवा लगायत समस्या देखिएको छ। रोग नियन्त्रण बाहिर भने नगएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी सामा मनसोली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ।
2: काठमाडौँको मुख्य पर्व इन्द्र जात्रा हिजोदेखि शुरू भएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनासँग जोडिएको इन्द्र जात्राको मुख्य आकर्षण कुमारी, गणेश र भैरवको रथयात्रा पनि शुरू भएको छ। भाद्र कृष्ण द्वादशीका दिन यसी ठडाएसँगै शुरू भएको इन्द्र जात्राको मुख्य दिन कुमारी, गणेश र भैरवलाई रथमा राखेर काठमाडौँका विभिन्न टोल घुमाइन्छ। इन्द्र जात्रामा रथसँगै लाखे नाच, पुलुकिसी नाच, दशवतार, दिपाङ्ख्या, कुम्हो नाच, महाङ्काल नाच र आकाश भैरव गणनाच पनि मुख्य आकर्षण हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँले इन्द्रजात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। परिसरका प्रमुख सुदीप घिमिरे,
9: इन्द्रजात्राको उपलक्ष्यमा हामीले 7 गतिदेखि 13 गतिसम्मका यसका विशेष समारोहहरू हुन्छन् र त्यसको लागि भनेर हामीले पटक पटक बैठक छलफलहरू गरेर नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूको समेत
2: हवस् त खबर यति नै।

0: Gorkha Radio. Gorkha Radio. लगातारको वर्षाका कारण पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी र डुबानको समस्या देखिन थालेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण पारेको प्रभावबारे नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: निरन्तरको वर्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 स्थित थारू टोलबाट पस्न शुरू भएको नारायणी नदीको बाढीले हालसम्म 160 भन्दा धेरै घर परिवार विस्थापित भएका छन्। उनीहरू सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्। प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले सुस्ताको थारू टोलमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको बताउनुभयो। नारायणी नदीले अस्थायी बाँध कटान गरेपछि बस्ती बाढीमा पसेको हो। यस्तै लगातारको वर्षापछि पहिरो खस्ता गुल्मीका 3 सड़क अवरुद्ध भएका छन्। जिल्लाको रिडी तम्घा सड़क, रुद्रबेनी माटी ट्याक्सर सड़क र कालीगण्डकी करिडोर सड़क अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवाजावत गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। यस्तै अविरल वर्षाका कारण पहिरो जाने, रोग ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गतका मुख्य सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन्, जसका कारण तुल्सीपुरबाट सल्यानका लागि छुट्ने सवारी साधन तुल्सीपुरमै र सल्यानबाट तुल्सीपुरका लागि बाहिरिने सवारी साधन खलङ्गामा अलपत्र परेका छन्। यस्तै राप्ती नदीमा आएको बाढीका कारण दाङ र बाँकेका तटीय नदी क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म लुम्बिनी प्रदेशमा मानवीय क्षतिका घटना भने नभएको प्रहरीको भनाइ छ। यस्तै लगातारको वर्षाले कर्णाली प्रदेशका विभिन्न सड़कमा पहिरो खस्ता यातायात सेवा प्रभावित भएको छ। मध्यपाटी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडा दलह सड़क पहिरोका कारण अवरुद्ध भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्यपाटी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। उता सुदूरपश्चिमको डोटी, बैतडी र दार्चुलामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मोहना र दोधारा चाँदनी लगायतका नदीहरूमा पानीको बहाव बढेपछि कैलाली र कञ्चनपुरका तटीय क्षेत्रका नागरिकहरूमा उच्च सतर्कता अपनाउन भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिममा पनि मानवीय क्षतिका घटनाहरू नभएको स्थानीय प्रशासनले जानकारी दिएका छन्।
0: सरकारले 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी भए प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिलाई आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधारसहित उजुरी दिन सकिनेछ। सूचना पहिलोपटक प्रकाशित भएको मितिले 10 संघीय संसदको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनवाई समितिले जनाएको छ। समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरी स्पष्ट आधार खुलाउन आग्रह गरेको छ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनवाई गरिने सार्वजनिक सूचनामा जनाइएको छ। लगातारको वर्षाका कारण गोर्खाको राइनास बजारका 25 घर पहिरोको जोखिममा परेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका 4 राइनास बजार पहिरोको जोखिममा परेको हो। पहिरोले हालसम्म घरहरू नबगाए पनि जमिन भासिने र पहिरो निरन्तर खसिरहेकाले ती घरहरू खतरामा रहेको वडा अध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो। पहिरोका कारण राइनास बजारसँगै नजिकै रहेको ढोडिनी क्षेत्र समेत जोखिममा परेको छ। ब्याङ्कहरूले ऋण लगानी बढाउन थालेका छन्।
2: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 20 वाणिज्य ब्याङ्कले करिब 61 अर्ब रुपियाँ ऋण लगानी गरेका छन्। भदौ मसान्तसम्म ब्याङ्कहरूको ऋण लगानी 53.50 अर्ब पुगेको छ। असार मसान्तमा लगानी 52.90 अर्ब थियो। 20 वाणिज्य ब्याङ्कमध्ये 15 ब्याङ्कको ऋण लगानी बढेको छ भने 5 ब्याङ्कको घटेको छ। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ऋणको माग बढ्न थालेकाले ब्याङ्कमा रहेको अतिरिक्त पैसा व्यवस्थापन हुने संकेत देखिएको बताउनु भएको छ। न्यून ब्याज दर र आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढेको उहाँको भनाइ छ। यो अवधिमा ब्याङ्कको निश्चय पनि बढेको छ। भदौ मसान्तसम्म वाणिज्य ब्याङ्कमा 75.76 अर्ब रुपियाँ निश्चय पुगेको छ।
0: प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ एकासियो महासभामा भएको सम्बोधनपछि नेपालका राजनैतिक दलका अधिकांश नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। नेकपा प्रवक्ता प्रकाश ज्वालाले जलवायु न्याय, क्षतिपूर्ति र साना राष्ट्रको अधिकार जस्ता विषय उठाउनु आवश्यक रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्बोधनको अन्तर्वस्तु र प्रस्तुति सही रहेको प्रतिक्रिया दिनुभएको छ। राप्रपा नेता ज्ञानेन्द्र शाहीले सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताउनुभयो। जनमत पार्टी अध्यक्ष डाक्टर सीके राउतले सम्बोधन विषयवस्तुका हिसाबले स्तरीय र अन्तर्राष्ट्रिय ध्यान खिच्न सक्ने रहेको प्रतिक्रिया दिनुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्षाका कारण दाङ लमही नौको तेलगंगा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट।
4: तालमा पानीको सतह निरन्तर बढ़िरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा।
5: तेलगंगा ताल पूरा भरेर पनि अलि हल्का फुट्यो।

0: सम्भावनामा छ, कुनै कुनै घर हल्का अल्को भागमा छ, डाँडामा छ, त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू हुनेले जस्तै म भए मेरो परिवारलाई चाहिँ मैले त्यहाँ छोड्दैछु, अहिले म चाहिँ एक्लै छु, बाँकीहरू चाहिँ जबरजस्तै हुनुहुन्छ।
1: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीयवासीले तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए, तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ। चित्र केसी।
2: जोखिम त जोखिमै छ होइन, जोखिम एरियामा जो बस्ती हुनुहुन्छ आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बसिदिनु, अब ज्ञान त सुरक्षित राख्नु पर्यो।
1: तेलगङ्गा जलाशय आसपासमा करिब 70 घर धुरी रहेका छन्, ती मध्ये करिब 13 घर धुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि ओडाले के कस्तो व्यवस्थापन गरेको छ त? ओडा सदस्य पार्वती बिक।
3: तपाईँहरू जोखिममा परेका यहाँका जनताहरू तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्, पानी परोन्जी तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्, रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौँ भनेर भनिसक्नु भएको।
1: तेलगङ्गा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ।
4: चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
6: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अलि बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्र सेना अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छ, राम्रो भएको छ।
5: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
7: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारिको गैँडेकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नु भएको छ।
5: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका ओडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।
4: पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढी 189 मिलिमिटर वर्षा भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा 172 मिलिमिटर, गुल्मीको भारसेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर र दरबाङमा 161 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्किनेटा, पाल्पाको अर्चले, स्याङ्जाको 5 मूलमा वर्षा भइरहेको मापन केन्द्रले जनाएको छ। वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसतह सतर्कता तह नजिक पुगेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरण नाला नदी र म्याग्दीका मंगलघाटमा नदीले जलसतह सतर्कता तह पार गरेको छ। र सरकारले 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी भए प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिलाई आह्वान गरेको छ।
8: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: भोटेकोशी बाढीपछि मृत्यु भएका 1451 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म बाढीपछि 5285 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। हालसम्म 13795 जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ। तीमध्ये नुवाकोटमा 187, रसुवामा 805 र धादिङमा 121 गरी 1113 जना र 21 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। यस्तै 2060 जनाको डीएनए नमूना संकलन भएको छ। बाढीमा घाइते भएका 7 जनाको उपचार जारी छ भने सुरक्षा निकाय मार्फत 10988 जनाले स्वास्थ्य उपचार सेवा लिएका प्राधिकरणले जानकारी दिएको छ। सप्तरीको तिलाठी, कोइलाडी 4 र 5 कोशी नदीको पानी बस्तीमा पस्दा 17 घर परिवार प्रभावित भएका छन्। 4 जना सुत्केरी महिला पनि प्रभावित भएको गाउँपालिकाले जनाएको छ। घरमा पानी पसेपछि

0: प्रभावित परिवार अग्लो कोशी बाँधमा बसिरहेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा नम्बर 4 को ठिकुलिया खङ्ग टोलमा बौवालाल खङ्ग, हरिलाल खङ्ग, बद्री खङ्ग, रजिया देवी खङ्ग लगायतको घरमा पानी पसेको छ। यसैबीच तिलाठी कोइलाडी 4 को सशस्त्र प्रहरीको ठिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कोशीमा बढेको पानी अहिले विस्तारै घट्ने क्रममा रहेको जानकारी दिनुभएको छ। नारायणी नदीको बाढ़ी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता 5 मा सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्ता थारूटेलमा पानी पसेको थियो। आज बिहान 9 बजे परिचालन गरिएको टोलीले एउटा गाईसहित 13 बाख्रालाई समेत सुरक्षित ठाउँमा सारेको छ। उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता 5 को होल्डिङ सेन्टरमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि नारायणीको बाढ़ी सुस्ताको थारू टोलमा पसेर 165 घरमा असर गरेको थियो। थारू टोलका 78 परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। यस्तै सैनिक टोल र बड़का टोलमा समेत बाढ़ी पसेपछि थप 85 परिवारलाई सुरक्षित ठाउँमा सारिएको थियो। सुस्तामा निर्माणाधीन तटबन्धको 132 मिटर भाग निर्माण हुन बाँकी रहेकाले नदी कटानको जोखिम रहेको स्थानीयले बताएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा थप उद्धारका काम भएका छन्। धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन गरिएको छ। बेनीघाट रोराङ 7 का वडाध्यक्ष कुमार बस्नेतले आज दिउँसो 12:30 बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको हो। तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन समस्या भएको र थप पहिरो नगए आजबाट नियमित बाटो सञ्चालनमा आउने उहाँको भनाइ छ। बिहिबार राति ढुङ्गासहितको पहिरो खसेपछि यो राजमार्ग अवरूद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभरि पृथ्वी राजमार्ग बन्द गर्नु परेको थियो। गएको भदौ 14 गते कृष्णभीर क्षेत्रको सड़क भाँसिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो। पहिरोका कारण कर्णाली प्रदेश अन्तर्गत विभिन्न 7 सड़क खण्ड अवरूद्ध भएका छन्। वर्षापछि झरेको पहिरोका कारण सल्यानको लुहाम कालीमाटी सड़क खण्ड अवरूद्ध भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 3 ढुङ्गे बगरमा आज बिहान झरेको पहिरोका कारण सड़क अवरूद्ध भएको हो। कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार सल्यान सुर्खेत सड़क खण्ड पनि पहिरोका कारण अवरूद्ध भएको छ। बनगाड कुपिण्डे नगरपालिका 8 रयालीमा बिहान झरेको पहिरोका कारण यो सड़क खण्ड अवरूद्ध भएको हो। यसैगरी राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान खण्ड पनि पहिरोका कारण अवरूद्ध छ। जिल्लाको कपुरकोट गाउँपालिका 5 खारखोलामा गैराती 10:30 बजेतिर झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरूद्ध भएको एसएसपी राठौरले जानकारी दिनुभयो। यसैगरी कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बरहाताल गाउँपालिका 7 औलिसेमा आज बिहान झरेको पहिरोका कारण सड़क खण्ड अवरूद्ध भएको छ। सुर्खेतदेखि हुम्ला जाने कर्णाली करिडोर पनि पहिरोका कारण अवरूद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका 1 खच्चामा बिहान झरेको पहिरोका कारण सड़क खण्ड अवरूद्ध छ। अविरल वर्षापछि झरेको पहिरोका कारण रूकुमको मध्य पहाड़ी लोकमार्ग पनि अवरूद्ध भएको छ। कर्णाली प्रहरी प्रवक्ता राठौरका अनुसार आज बिहान 7 बजेतिर रूकुम पश्चिमको सानी भेरी गाउँपालिका 2 सिमले खोलामा झरेको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको हो। यस्तै कालीकोट खण्ड पनि पहिरोका कारण अवरूद्ध भएको उहाँले बताउनुभयो। लगातारको वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्र नगर सहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत प्रसारणका पोलमा रूख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा प्रभावित भएको बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता पाँचमा सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ. वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्ता थारूटोलमा पानी पसेको थियो. आज बिहान 9:15 बजे परिचालन गरिएको उद्धार टोलीले गाई बाख्रालाई समेत सुरक्षित ठाउँमा सारेको छ. उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता पाँचको होल्डिङ सेन्टरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ. कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ. भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो. हालै एउटा अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भट्ट विवादमा मुछिएका थिए. भट्ट र सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गढ कैलालीका एसपी खुम बहादुर केसी बीचको विवादको अडियो सार्वजनिक भएको थियो. तत्कालका लागि भट्टलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरको विभागमा हाजिर हुन पत्राचार गरिएको छ. विवाद सम्बन्धमा सार्वजनिक भएको विवरणमाथि थप बुझ्नुपर्ने भएकाले जिम्मेवारीबाट हटाइएको विभागले जनाएको छ. नेपाली काँग्रेसले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूलाई 15औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ. काँग्रेसले 16 असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वलाई बोलाएको हो. उद्घाटन समारोहमा रासुआपाका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डलाई निमन्त्रणा दिइएको सहमहामन्त्री उदय शमशेर राणाले जानकारी दिनुभएको छ. महाधिवेशनको उद्घाटन

0: समारोहमा छिमेकी मुलुकबाट पनि अतिथिहरू बोलाउने तयारी भइरहेको कांग्रेस नेताहरूले जनाएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक पदाधिकारीको दोहोरो पेन्सन र आर्थिक सुविधा रोक्ने विधेयक सर्वसम्मत पारित गरेको छ।
1: नयाँ व्यवस्था अनुसार संवैधानिक पदमा रहँदा सरकारी पेन्सन पाइने छैन, दोहोरो भत्ता र सुविधामा पनि कडाई गर्ने बाटो खुलेको छ। समिति बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको हो। अब समितिले विधेयकमाथिको प्रतिवेदन तयार गर्नेछ। सरकारी सेवाबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको प्रमुख वा पदाधिकारी बने पदमा रहुन्जेल पेन्सन रोक्ने व्यवस्था विधेयकमा छ। अघिल्लो सेवा अवधि जोडेर पेन्सन लिन चाहेमा संवैधानिक पदमा नियुक्त भएपछि लिएको पेन्सन रकम सरकारी संचित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ।
0: ब्याङ्कहरूले ऋण लगानी बढाउन थालेका छन्।
2: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 20 वाणिज्य ब्याङ्कले करिब 61 अर्ब रूपियाँ ऋण लगानी गरेका छन्। भदौ मसान्तसम्म ब्याङ्कहरूको ऋण लगानी 53.50 अर्ब पुगेको छ। असार मसान्तमा लगानी 52.90 अर्ब थियो। 20 वाणिज्य ब्याङ्क मध्ये 15 ब्याङ्कको ऋण लगानी बढेको छ भने 5 ब्याङ्कको घटेको छ। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ऋणको माग बढ्न थालेकाले ब्याङ्कमा रहेको अतिरिक्त पैसा स्थापन हुने संकेत देखिएको बताउनु भएको छ। न्यून ब्याज दर र आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढेको उहाँको भनाइ छ। यो अवधिमा ब्याङ्कको निश्चय पनि बढेको छ। भदौ मसान्तसम्म वाणिज्य ब्याङ्कमा 75.76 अर्ब रुपियाँ निश्चय पुगेको छ।
0: हुम्लाको उत्तरी नामखा छको हिल्सा न्यालुसँगै उच्च क्षेत्रमा गएको साँझदेखि हिमपात भइरहेको छ। अहिले हिल्सामा करिब 1 फिटसम्म हिउँ जमेको प्राप्त समाचारमा जनाइएको छ। हिउँका कारण आवतजावतमा समस्या भएको छ। यस्तै सदरमुकाम सिमकोट नजिकैका बुक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङला क्षेत्रमा पनि हिमपात भएको छ। यो वर्षको पहिलो हिमपात भएको हो। गत वर्ष असोज 24 गते पहिलो हिमपात भएको थियो। हुम्लामा निरन्तर वर्षा र हिमपात भए पनि हालसम्म क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढी 190 मिलिमिटर वर्षा भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्सलीमा 172 मिलिमिटर, गुल्मीको भार्सेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर र दरबाङमा 161 मिलिमिटर वर्षा मापन गरिएको छ। कैलालीको भजनी र धनगढ़ी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको 5 मूलमा वर्षा भइरहेको मापन केन्द्रहरूले जनाएका छन्। वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चेतवन र भोजपुरका विभिन्न नदी नालामा जल सतह सतर्कता तह नजिक पुगेको छ। बाढ़ी मापन केन्द्रका अनुसार बाँकेको किरण नाला नदी र म्याग्दीका मंगला घाटमा नदीले जल सतह सतर्कता तह पार गरेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको नागरिकताको सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर भएको आरोपमा 3 जनामाथि छानबिन अघि बढ़ाइएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नवलपरासी बर्दघाट सुस्तापूर्व हुँदै बग्ने नारायणी नदीमा आएको बाढ़ी खतराको तह नजिक पुगेको छ. आज दिउँसो 3 बजे नदीमा पानीको सतह 8.98 मिटर पुगेको देवघाटको जलमापन केन्द्रले जनाएको छ. जलमापन केन्द्रमा पानीको सतह 9 मिटर पुगेपछि खतराको तह मानिन्छ. देवघाटमा पानीको सतह बढ्दो क्रममा छ. नदीमा 7.3 मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ. गैराती नै नदीको बहाव चेतावनीको तह पार भएको केन्द्रले जनाएको छ. नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको नवलपरासी बर्दघाट सुस्ता पूर्वका सीडीओ जगदीश्वर उपाध्यायले जानकारी दिनुभएको छ. बाढ़ीको जोखिममा रहेका मानिसलाई सुरक्षित ठाउँमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्ने लगायत कामहरू भइरहेका उहाँले बताउनुभयो. यसैबीच हामीले थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणालाई सोधेका छौं.
4: अवस्थामा चाहिँ पुगिसकेको छैन. अहिले त्यो वार्निङको अवस्था मात्र हो, होइन, खतराको अवस्थामा चाहिँ भन्दा पनि अहिले वार्निङको अवस्था, सबै ढोकाहरू खुलेको अवस्था छ. सबै भनेको 36 ढोकाहरू सबै खुलेको अवस्था. अनि हाम्रो यो गैँडाकोटमा 18 विशेष गरेर त्यो खोला नदीको किनारेकै घरहरूलाई चाहिँ यता स्थानान्तरण गरेका छ. त्यस्तै यो कागजीको अमल तारिकमा 2 होटलहरूमा पानी छिरेको हुनाले त्यहाँका सामानहरू चाहिँ यता सारेको अवस्था छ.
3: कतिजना विस्थापित हुनुभएको छ यो बाढीका कारण?
4: विस्थापित भनेको अहिले हाम्रो गैँडाकोटको त्यो नदी किनारमा बसेका टहराहरू 18 घर परिवारलाई चाहिँ यता स्थानान्तरण गरेका.
3: 18 घर परिवारका कतिजना?
4: त्यो डेटा त पुरै आइसकेको छैन. अहिले चाहिँ यति छ. सुरक्षा निकाय त्यही छन् हाम्रो टोलीहरू. पानी परिरहेको छ हल्का. बिथाङ बाटो चाहिँ अवरुद्ध भएको थियो. त्यो गाउँतिरको बाटोहरू विशेष गरी कालीगण्डी कोरिडोर चाहिँ अहिले सफा गरेर सुधार भइसकेको छ. त्यस्तो केही छैन.
3: जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यमिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढ़ीको जोखिममा रहेका पालिका हुन्. यस्तै बौद्धिकाली र बोलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढ़ी र पहिरोको जोखिममा रहेका भन्दै उपाध्यायले प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभएको हो. बाढ़ी पहिरोबाट प्रभावितको उद्धार र राहतका लागि जिल्लाका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको

0: शासन कार्यालयले जानकारी दिएको छ। वर्षा कम भएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। आज दिउँसो 3 बजे ब्यारेजमा पानीको बहाव 2,90,000 क्युसेक प्रति सेकेण्ड मापन गरिएको छ। थप जानकारीका लागि हामीले केही बेर अघि सप्तरीका सिडिओ श्यामकृष्ण थापासँग सोधेका छौँ।
1: अहिले कोशी ब्यारेजको अवस्था चाहिँ पानीको मात्रा कम हुँदै गएको छ। अहिले 3 बजेसम्ममा जम्मा अहिले जब 80 ढोका खोलिएको छ, टोटल डिस्चार्ज चाहिँ 2,90,000 क्युसेक छ। यो चाहिँ फलिङमा छ, अहिले घट्दै क्रममा छ। बिहान 7 बजेसम्मको अवस्था अलि बढी थियो, 3,00,000 भन्दा क्रस भएको थियो, 3,16,000 पुगेको थियो। त्यस पछाडि घट्दै घट्दै घट्दै आएको छ। अब अहिले चाहिँ क्रमशः घट्ने क्रमै छ, फलिङमै छ।
2: अहिले मौसम त्यहाँ कस्तो छ?
1: मौसम यहाँ सफा छ, पानी परेको छैन। अलिअलि पानी केही किसिम पर्ला कि पर्ला कि, समुद्र भएको छ, धेरै पर्ला जस्तो, क्रमशः कम हुँदै जाला।
2: सवारी आवागमनको अवस्था के छ त्यहाँ पुलमा?
1: सबै ठाउँमा खुल्ला छ, पुलमा पनि त्यस्तो रिस्क छैन। अहिले सवारी आवागमन भइरहेको छ, भर्खर पनि हामी पुगेर आएका थियौँ, त्यसमा समस्या केही पनि छैन। अहिले
2: सप्तरीमा कुनै घटना भएका छन् कि छैनन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छ कि छैन, के छ?
1: सामान्य पानीको लेभल 0.5 फिट 1 फिट बढेका छन् केही बस्तीहरूमा, यो हनुमाननगरका 2 वडाहरूमा र यो तिलाठी कैलाडी गाउँपालिकाको 4 नम्बर वडा र 5 नम्बर वडामा। अब अलिकति हाइट भएका घरहरूमा उहाँहरूले सेल्टर लिएर बस्नु भएको छ। हनुमाननगरमा चाहिँ पालिकाले त्यहाँ खानपिनको व्यवस्था गरिदिएको छ। त्यस्तो विस्थापित हुने अवस्था अथवा बस्न नसक्ने अवस्था छैन। सामान्य 1.5 फिटको पानीको चाहिँ सतह बढेको छ, त्यो पनि अब क्रमशः घट्दै गइरहेको छ।
2: कति बेरदेखि उहाँहरू घर बाहिर बस्नु भएको छ?
1: लगभग 1.5 घन्टा अगाडि अब फर्किनुहुन्छ, उहाँहरू घट्दै गएको छ पानीको लेभल, होइन ग्राउन्ड लेभलमा पुगेपछि उहाँहरू फर्किहाल्नुहुन्छ। अहिले त्यस्तो खाले दुर्घटना घटनाहरू केही पनि घटेको छैन, रोड ब्लक काहीँ पनि छैन।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ अवतरण गर्नुभएको हो। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गएको मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा उहाँले विभिन्न मुलुकका प्रतिनिधि र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिक र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य बारे धारणा राख्नु भएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणको रूपमा प्रस्तुत गर्नु भएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: BFBS, Gorkha Radio Home.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ. मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो. विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो. लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो. विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ. विशेष गरी पश्चिमी क्षेत्रमा लगातार तीन चार दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो. यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ. लगातारको वर्षाका कारण पहाड़ी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढ़ी र डुबानको समस्या देखिन थालेको छ. लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण परेको प्रभावबारे नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट.
4: निरन्तरको वर्षाले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ. पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्. सुस्ता गाउँपालिका पाँच स्थित थारू टोलबाट पस्न शुरू भएको नारायणी नदीको बाढ़ीले हालसम्म 160 भन्दा धेरै घर परिवार विस्थापित भएका छन्. उनीहरू सुस्तामी रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्. प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले सुस्ताको थारू टोलमा बाढ़ी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको बताउनुभयो. नारायणी नदीले अस्थायी बाँध कटान गरेपछि बस्ती बाढ़ीमा पसेको हो. यस्तै लगातारको वर्षापछि पहिरो खस्ता गुल्मीका तीनवटा सड़क अवरुद्ध भएका छन्. जिल्लाको रिडी तम्घा सड़क, रुद्रबेनी माटी ट्याक्सर सड़क र काली गण्डकी करिडोर सड़क अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवाजावत गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। यस्तै अविरल वर्षाका कारण पहिरो जाने, रोग ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गतका मुख्य सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन्, जसका कारण तुल्सीपुरबाट सल्यानका लागि छुट्ने सवारी साधन तुल्सीपुरमै र सल्यानबाट तुल्सीपुरका लागि बाहिरिने सवारी साधन खलङ्गामा अलपत्र परेका छन्। यस्तै राप्ती नदीमा आएको बाढ़ीका कारण दाङ र बाँकेका तटीय नदी क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको प्रहरीले जनाएको छ. अहिलेसम्म लुम्बिनी प्रदेशमा मानवीय क्षतिका घटना भने नभएको प्रहरीको भनाइ.

0: छ। यस्तै लगातारको वर्षाले कर्णाली प्रदेशका विभिन्न सड़कमा पहिरो खस्ता यातायात सेवा प्रभावित भएको छ। मध्यपाटी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडा दलह सड़क पहिरोका कारण अवरुद्ध भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्यपाटी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। उता सुदूरपश्चिमको डोटी, बैतडी र दार्चुलामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मोहना र दोधारा चाँदनी लगायतका नदीहरूमा पानीको बहाव बढेपछि कैलाली र कञ्चनपुरका तटीय क्षेत्रका नागरिकहरूमा उच्च सतर्कता अपनाउन भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिममा पनि मानवीय क्षतिका घटनाहरू नभएको स्थानीय प्रशासनले जानकारी दिएका छन्।
1: काठमाडौँको गोकर्णेश्वर एक, शिवपुरी, नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई विशेष निगरानीमा राखिएको छ। लगातारको वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चर्चा परिचर्चा हुन थालेपछि जलस्रोत तथा सिंचाई विभागले निगरानी थालेको हो। विभागले बाँधको नियमित निगरानी भइरहेको जनाएको छ। पछिल्लो केही समय यता वर्षाको मात्रा क्रमशः घट्दै गएकाले जोखिम नरहेको र आत्तिहाल्नुपर्ने अवस्था नरहेको विभागको भनाइ छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर र इन्टरनेट सेवा प्रदायकलाई पनि निशाना बनाउन थालेको बताउनु भएको छ। सर्वसाधारणको दैनिक जीवनमा बढ़ी असर पार्ने उद्देश्यले यस्ता ठाउँमा आक्रमण भइरहेको उहाँको भनाई छ। रूसी ड्रोनले राजधानी किफको व्यापारिक केन्द्रमा आक्रमण गर्दा चारजनाको ज्यान गएको छ। अर्को आक्रमणमा 14 वर्षीय बालकको पनि मृत्यु भएको छ। रूसले भने युक्रेनी सैन्य गुप्तचर निकायले प्रयोग गर्दै आएको डेटा सेन्टरलाई निशाना बनाएको पुष्टि गरेको छ। युरोप परिषदका महासचिव एलेन वेसर्टले पछिल्लो तनाव बढ़ाएर रूसकी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परीक्षण गरिरहेको आरोप लगाउनु भएको छ।
2: Quite clear that we are being tested. The war and the ways it is done has really dramatically changed in the last 5-6 years, and now we have with drones, with hybrid threats, with disinformation, with manipulation, foreign interferences, all destabilization of democracies, and that's the additional element we need to tackle.
1: अहिले समका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मधेसदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा ठूलो हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि यी क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाको भनाई छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो 3:15 बजेतिर जारी गरेको सूचना अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलेको छ। राति पनि यी प्रदेशमा हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। महाशाखाकै मौसमविद सञ्जीव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढ़ी छ। मधेस र लुम्बिनी प्रदेशमा हावाको गति तुलनात्मक रूपमा बढ़ी छ। काठमाडौँ उपत्यकाको आसपास कास्की लगायत पहाड़ी भूभागमा पनि हावा चलिरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने हावाको गति तुलनात्मक रूपमा कम छ। अधिकारीका अनुसार भारतमा रहेको न्यूनचापीय क्षेत्र विस्तारै उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव पनि पश्चिमतर्फ बढ़ने देखिएको छ। भोलिसम्म सुदूरपश्चिम प्रदेशमा पनि हावाको गति बढ़ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। न्यूनचापीय प्रणालीका कारण हावा मात्र नभई वर्षा पनि हुने अधिकारीको भनाई छ। बाँके उदारापुराको किरण नाला खोलामा बाढ़ी आएको छ। आज दिउँसो खोलाको जलसतह सतर्कता तह पार भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। खोलाको तल्लो तटीय क्षेत्र र आसपासका ठाउँमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो। हालै एउटा अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भट्ट विवादमा मुछिएका थिए। भट्ट र सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गण कैलालीका एसपी खुमबहादुर केसी बीचको विवादको अडियो सार्वजनिक भएको थियो। तत्कालका लागि भट्टलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरको विभागमा हाजिर हुन पत्राचार गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। आज दिउँसो प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गएको मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा उहाँले विभिन्न मुलुकका प्रतिनिधि र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नु भएको थियो। महासभालाई सम्बोधन गर्दै उहाँले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपाल जस्ता मुलुकले यसको ठूलो मूल्य चुकाइरहेको बताउनु भएको थियो। प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्नु भएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर र इन्टरनेट सेवा प्रदायकलाई पनि निशाना बनाउन थालेको बताउनु भएको छ। सर्वसाधारणको दैनिक जीवनमा बढ़ी असर पार्ने उद्देश्यले यस्ता ठाउँमा आक्रमण भइरहेको उहाँको भनाइ छ। रूसी ड्रोनले राजधानी किवको व्यापारिक केन्द्रमा आक्रमण गर्दा 4 जनाको मृत्यु भएको छ। अर्को आक्रमणमा 14 वर्षीय बालकको पनि मृत्यु भएको छ।

0: रुसले भने युक्रेनी सैन्य गुप्तचर निकायले प्रयोग गर्दै आएको डेटा सेन्टरलाई निशाना बनाएको पुष्टि गरेको छ। युरोप परिषदका महासचिव एलेन बेर्सेटले पछिल्लो तनाव बढाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परीक्षण गरिरहेको आरोप लगाउनु भएको छ।
1: Dramatically changed in the last five, six years, and now we have with drones, with hybrid threats, with disinformation, with manipulation, foreign interferences, a whole destabilization of democracies, and that's the additional element we need to tackle.
0: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास, मलेसिया क्रिकेट एसोसिएसनको चीफ अपरेटिङ अफिसर सीओओ नियुक्त हुनुभएको छ। दास मलेसिया क्रिकेट संघले खुला आएको सीओओको आवेदनमा छनौट हुनुभएको हो। उहाँले एक महिना अघि क्यानबाट राजीनामा दिएको जानकारी दिनुभयो। मलेसिया क्रिकेट संघसँग सम्झौतामा हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि आफू मलेसिया प्रस्थान गर्ने उहाँको भनाइ छ। राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समूह ए विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलंका विरूद्ध खेल्नेछ। नेपाल र श्रीलंका बीचको खेल मंगलबार हुने तालिका छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको ज्यान गएको छ. विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकी प्रदेशमा 1 र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो. विपदमा परि 2 जना घाइते भएका छन्. घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ. साथै 407 जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ. बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने देखिएको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारी वर्षाको सम्भावना छ. लगातार 3 दिनदेखिको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ. नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमको सुस्ता 5 मा नारायणी नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको पानी बस्तीमा पसेपछि करिब 400 जना विस्थापित भएका छन्. सुस्ता बस्तीमा पानी पस्न शुरू भए लगत्तै सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित ठाउँमा सार्न शुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ. जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल:
4: नारायणी नदीको ओभरफ्लो भएर सुस्तामा चाहिँ डुबान भएको, त्यसपछि त्यो डुबान क्षेत्रलाई चाहिँ अब हामीले बढी रिस्क भएको 80 घर परिवारको मान्छेहरूलाई चाहिँ रेस्क्यु गरेर होल्डिङ सेन्टरमा राखिया छ. अहिले 80 घर परिवारलाई रेस्क्यु गरेर विपद व्यवस्थापन केन्द्रमा राखिया छ. व्यवस्थापकलाई बनाइएको घरमा करिब 400 जना जति मान्छे चाहिँ त्यहाँ अहिले होल्डिङ सेन्टरमा राखेका छौँ कि. अहिले हामी अहिले पालिकाले चाहिँ त्यो अहिलेलाई चाहिँ खाने व्यवस्था चाहिँ पठाएको छ. भोलि बिहानको स्थितिमा फेरि अब हामी एउटा सल्लाह गर्छौँ, अब वारी चाहिँ ल्याउने कि अथवा चाहिँ यहाँ भोलि बिहान त फेरि अब छुट्टै राहरको चाहिँ लिएर जानुपर्ने हुन्छ. पानी कस्तो हुन्छ, अब डुबान कस्तो हुन्छ, त्यो अनुसारले चाहिँ भोलिको कुरा भोलि नै हुन्छ.
3: पानीको सतह चाहिँ कति बढेको छ?
4: पानीको सतह अहिले लगभग 2-3 फिटको रेन्जमा चाहिँ गएको छ क्या.
3: जोखिममा रहेका स्थानीय सबैलाई सार्नु भयो?
4: जोखिममा रहेको चाहिँ अब मुख्य जोखिममा रहेको 80 घर परिवारको चाहिँ सबैलाई सारेको छ है. त ल,
3: त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ. पूर्वी नवलपरासीको काबासेतीमा रहेको अमलटारी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्. गण्डक ब्यारेजमा पानीको बहाव खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ. यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन्. कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रेडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ. वर्षाका कारण भौतिक संरचनामा पनि क्षति भएको छ. गोर्खाको शहीद लखन गाउँपालिकाको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्. वर्षाका कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ. मधेसदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा आज ठूलो हावाहुरी चलेको छ. भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ. महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढ़ी छ. कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले हावाको गति तुलनात्मक रूपमा कम छ. अधिकारीका अनुसार भारतमा रहेको न्यूनचापीय क्षेत्र विस्तारै उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव पनि पश्चिमतर्फ बढ्ने देखिएको हो. भोलिसम्म सुदूरपश्चिममा हावाको गति बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ. न्यूनचापीय प्रणालीका कारण हावा मात्र नभई वर्षा पनि हुने अधिकारीको भनाइ छ. यसैबीच काठमाडौँको गोकर्णेश्वर 1, शिवपुरी, नागार्जुन राष्ट्रिय

0: निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई विशेष निगरानीमा राखिएको छ। लगातारको वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चर्चा परिचर्चा हुन थालेपछि जलस्रोत तथा सिंचाई विभागले निगरानी गरिरहेको हो। विभागले बाँध फुट नसक्ने भनेर गरिएको हल्लाको पछि नलाग्न पनि अनुरोध गरेको छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नावा खोला सहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको भाव बढ़ेर करिडोर अवरूद्ध भएपछि मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
1: बिहिबारदेखि करिडोर अवरूद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठराई जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्यपहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्यपहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनुभयो।
2: विराटनगरदेखि आएको र आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर नि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। यो बाटो नभएको त झन् धेरै समस्या नि अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
1: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान तेह्रका कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्य पहाडी लोकमार्ग रोज्नु परेको बताउनुभयो।
3: हामी पाथिपरा माताको दर्शनको लागि हामी बुधबार गएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लागेको।
1: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
4: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छु।
1: मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सडक पर्दछ, त्यसमध्ये 24 किलोमिटर सडक अझै कालो पत्र हुन बाँकी छ।
0: प्रधानमन्त्री भालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सभागी भएर आज स्वदेश फर्कनु भएको छ। महासभामा सभागी हुन प्रधानमन्त्री गएको मंगलबार साँझ अमेरिका जानुभएको थियो। प्रधानमन्त्रीले असोज 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मंचमा मुलुकको छवि र प्रतिष्ठा बढ़ेको जनाएको छ। प्रधानमन्त्री फर्किएपछि मन्त्रालयले प्रेस नोट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मंचमा नेपालको प्रतिष्ठा अभिवृद्धि भएको जनाएको हो। परराष्ट्रले महासभामा प्रधानमन्त्री शाहले विभिन्न विषयमध्ये 11 विषयमा विशेष जोड़ दिनुभएको जानकारी गराएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनु भएको छ।
5: हालै भोटेको सीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको, साथै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट घटना मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको।
0: महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको ढकालले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको 1 महिना पूरा भएको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ सहितका जिल्लामा घर, सड़क, पुल, जलविद्युत आयोजना लगायत पूर्वाधारमा क्षति पुर्याएकोमा प्रभावित क्षेत्र अझै भग्नावशेषकै अवस्थामा छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा 1453 जनाको मृत्यु भएको छ। 5285 जना अझै बेपत्ता छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13795 जनाको उद्धार उद्धार गरिएको प्राधिकरणको भनाइ छ। उद्धार र राहतका काममा 20,000 भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको छ। अब खबर फटाफट।
6: वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलो पटक ड्रोनको प्रयोग। नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुन सक्ने क्षेत्रको निगरानी। म्याग्दी भकिमलीको बाँझो पाखोमा राम र पार्वती रुचाल दम्पतिले फुलायो कृषि उद्यम। उखर, सुन्तला र तरकारी खेतीबाट गाउँमै आत्मनिर्भर बन्ने प्रयास। तनहुँको दगामको पैटर्न पहिचान घरवासले फेरिदै, मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यताका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै।
0: र राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँको मूलपानी र भक्तपुरको बोडेजोड नै मनोहरा खोलाको पुलमा आवत जावत बन्द गरिएको छ। पुलको फाउन्डेशन छेउ रहेको ग्याबिन जाली सहित जमिन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवत जावतमा रोक लगाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीले जानकारी दिनुभएको छ। पुलमा कुनै क्षति नभएको तर पुलको छेउको जमिन धसिएको उहाँले जानकारी दिनुभयो। यो पुलले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई जोड्छ। निरन्तरको वर्षाका कारण तत्काल मर्मत सम्भव नभएकाले यो पुलमा अनिश्चितकालका लागि आवत जावतमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगमस्थलको नाभा खोला सहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको भाव बढ़ेर करिडोर अवरूद्ध भएपछि मध्यपहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
4: बिहिबारदेखि करिडोर अवरूद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठराई जोड्ने मध्यपहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्यपहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्यपहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
5: विराटनगरदेखि आएको आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर नि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै यो बाटो नभएको त झन् धेरै समस्या नि अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
4: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13 कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्यपहाडी लोकमार्ग रोज्नु परेको बताउनुभयो।
6: हामी पाथिपरा माताको दर्शनको लागि हामी बुधबार गएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लागेको।
4: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्यपहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
7: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, अब पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छौँ।
4: मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सड़क पर्दछ, त्यसमध्ये 24 किलोमिटर सड़क अझै कालोपत्र हुन बाँकी छ। पाँचथरको फिदिमदेखि धरानसम्म तमोर करिडोर हुँदै करिब 75 किलोमिटर दूरी छ, तर मध्यपहाड़ी लोकमार्ग हुँदै पाँचथरबाट तेह्रथुम भएर धरान पुग्दा दूरी करिब 212 किलोमिटर हुन्छ। दूरी र खर्च बढ़ी भए पनि मुख्य सड़क बाढ़ी पहिरोका कारण अवरूद्ध भएका बेला मध्यपहाड़ी लोकमार्गले पूर्वी पहाड़ी जिल्ला पाँचथर र ताप्लेजुङका यात्रुलाई वैकल्पिक आवागमनको सुविधा दिँदै आएको छ।
3: अविरल वर्षाका कारण सुनसरी र सप्तरीको सिमाना हुँदै बग्ने सप्तकोशी नदीमा जलसतह जोखिमपूर्ण अवस्थामा पुगेको छ। आज साँझ 6:15 कोशी बराजमा सप्तकोशीको जलसतह 290,370 क्युसेक पुगेको छ। सप्तकोशीको जलसतहले खतराको तह पार गरेको जनाइएको छ। जलसतह बढ़दो क्रममा रहेको पनि बराजले जनाएको छ। सप्तकोशीको जलसतह कोशी बराजमा 250,000 क्युसेक भन्दा बढ़ी हुनुलाई जोखिमपूर्ण मानिन्छ। खतराको तह पार गरेपछि बराजको 56 38 ढोका खोलिएको छ। गैराती बराजको 43 ढोका खोलिएको थियो। कोशीमा जोखिम कायमै रहेका बेला बाढ़ीबाट लाभ उठाउनेको संख्या पनि उत्तिकै छ। कोशीमा बाढ़ी आएपछि दाउरा संकलन गर्न जाने स्थानीयको भीड लागेको छ। बाढ़ीको समयमा यहाँ दैनिक 50 भन्दा बढ़ी स्थानीयले दाउरा संकलन गरेर आमदानी गर्ने गरेको प्राप्त समाचारमा जनाइएको छ। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 ज्यान गएको छ। विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकी प्रदेशमा 1 र कर्णाली प्रदेशमा 1 मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि 2

जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै 407 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस इतर संस्थापन इतर पक्षले पार्टीको 15 महाधिवेशन आउँदो मंगिरको 21 गतेदेखि शुरू गर्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: पार्टीका नेता डाक्टर प्रकाश शरण महतले मंगसिरको 21-22 र 23 गते पार्टीको महाधिवेशन गर्ने जानकारी गराउनु भएको हो। महाधिवेशनको तयारीका लागि असोज 15 गते वडा अधिवेशन शुरू हुने उहाँले जानकारी दिनुभयो। एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। कांग्रेसको इतर पक्षले पनि 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता टुङ्गो लगाएको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले डाक्टर शशांक खोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको छ। डाक्टर खोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको छ। काठमाडौँको चुन्देवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको हो, जसमा 783,836 सदस्य रहेको जानकारी गराइएको छ। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्मै कायम रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। लगातार 3 दिनदेखिको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढ़ी पहिरोले क्षति पुर्याएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता 5 नारायणी नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। पानी बस्तीमा पसेपछि करिब 400 विस्थापित भएका छन्। सुस्ता बस्तीमा पानी पस्न शुरू भए लगत्तै सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित ठाउँमा सार्न शुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल:
1: नारायणी नदीको ओभरफ्लो भएर सुस्तामा चाहिँ डुबान भएको, त्यसपछि त्यो डुबान क्षेत्रलाई चाहिँ अब हामीले बढी रिस्क भएको 80 घर परिवारको मान्छेहरूलाई चाहिँ रेस्क्यु गरेर होल्डिङ सेन्टरमा राखिया छ। अहिले 80 घर परिवारलाई रेस्क्यु गरेर विपद व्यवस्थापन केन्द्रमा राखिया छ। जस्तो तपाईँलाई बनाइएको घरमा करिब 400 जति मान्छे चाहिँ त्यहाँ अहिले होल्डिङ सेन्टरमा राखेका छौँ कि अहिले हामी। अहिले पालिकाले चाहिँ त्यो अहिलेलाई चाहिँ खाने व्यवस्था चाहिँ पठाएको छ। भोलि बिहानको स्थितिमा फेरि अब हामी एउटा सल्लाह गर्छ, ओवारी चाहिँ ल्याउने कि अथवा चाहिँ यहाँ भोलि बिहान त फेरि अब छुट्टै राहरको चाहिँ लिएर जानुपर्ने हुन्छ। पानी कस्तो हुन्छ, अब डुबान कस्तो हुन्छ, त्यो अनुसारले चाहिँ भोलिको कुरा भोलि नै हुन्छ।
2: पानीको सतह चाहिँ कति बढेको छ?
1: पानीको सतह अहिले लगभग 2-3 फिटको रेन्जमा चाहिँ गएको छ क्या।
2: जोखिममा रहेका स्थानीय सबैलाई सार्नु भयो?
1: जोखिममा रहेको चाहिँ अब मुख्य जोखिममा रहेको 80 घर परिवारको चाहिँ सबैलाई सारेको छ है त। ल
0: यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमलटारी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ। सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन्। कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। मधेसदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा आज ठूलो हावाहुरी चलेको छ। भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज दिउँसो 3:15 जारी गरेको सूचना अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा ठूलो हावा चलेको छ। राति पनि यी प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको हो। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अराग्चीले एक साताभित्रै हर्मुज जलमार्ग फेरि खोल्न सक्ने गरी अमेरिकालाई सम्झौता प्रस्ताव गरिएको बताउनु भएको छ। अराग्चीले शर्तहरू पूरा भए जलमार्ग खोल्न सम्भव हुने न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघ मुख्यालयमा पत्रकारहरूलाई बताउनु भएको हो। उहाँले गएको जून महिनामा हस्ताक्षर गरिएको समझदारी पत्रमै 30 शर्त समावेश रहेको पनि जानकारी दिनुभयो। अब निर्णय गर्ने कुरा अमेरिकाको हातमा रहेको उहाँको भनाई छ। यो योजना कतार मार्फत अमेरिकासम्म पुर्याइएको उहाँले बताउनुभयो। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास, मलेसिया क्रिकेट एसोसिएसनको चीफ अपरेटिङ अफिसर सीओओ नियुक्त हुनुभएको छ। दास मलेसिया क्रिकेट संघले खुलाएको सीओको आवेदनमा छनौट हुनुभएको हो। आफूले 1 महिना अघि क्यानबाट राजीनामा दिएको उहाँले जानकारी दिनुभयो। मलेसिया क्रिकेट संघसँग सम्झौतामा हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि मलेसिया प्रस्थान गर्ने उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: शासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो पन्छाउने तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
1: मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढेपछि विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ। विशेष गरी पश्चिमी क्षेत्रमा लगातार 3-4 दिनदेखि परिरहेको पानी अझ थप पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो। यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ।
0: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 6 मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकीमा 1 र कर्णाली प्रदेशमा 1 मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि 2 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। साथै 407 उद्धार गरिएको प्रहरीको भनाई छ। अब खबर फटाफट।
2: वर्षाका कारण बाढ़ी तथा डुबानको जोखिम बढ़ेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलो पटक ड्रोनको प्रयोग। नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुन सक्ने क्षेत्रको निगरानी। म्याग्दी भक्किमलीको बाँझो पाखोमा राम र पार्वती रुचाल दम्पतिले फुलाए कृषि उद्यम। उखर, सुन्तला र तरकारी खेतीबाट गाउँमै आत्मनिर्भर बन्ने प्रयास। तनहुँको दगामको फैटन पहिचान घरवासले फेरिँदै मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यताका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै।
0: काठमाडौँको गुङ्गबुको नयाँ बस पार्कमा लामो दूरीका दर्जनौं बस थन्किएका छन्। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा पहिरो खसेर पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायतका राजमार्ग अवरूद्ध भएपछि लामो दूरीका बस बिहिबारदेखि बस पार्कमै रोकिएका हुन्। राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा यात्रुहरू पनि समस्यामा परेका छन्। राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समूह ए विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई 5 हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलंका विरूद्ध खेल्नेछ। नेपाल र श्रीलंका बीचको खेल मंगलबार हुने तालिका छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સાઇનિયસ ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
3: लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नावा खोलासहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको बहाव बढ़ेर करिडोर अवरूद्ध भएपछि मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
4: बिहिबारदेखि करिडोर अवरूद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट तिजिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठवाई जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्य पहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
5: विराटनगरदेखि आएको आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ

0: गर्दा भएर यो बाटो चाहिँ सहजै लागेको।
1: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
2: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, अब पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छ।
1: मध्य पहाड़ी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सड़क पर्दछ, त्यसमध्ये 24 किलोमिटर सड़क अझै कालोपत्र हुन बाँकी छ। पाँचथरको फिदिमदेखि धरानसम्म तमोर करिडोर हुँदै करिब 75 किलोमिटर दूरी छ, तर मध्य पहाड़ी लोकमार्ग हुँदै पाँचथरबाट तेह्रथुम भएर धरान पुग्दा दूरी करिब 212 किलोमिटर हुन्छ। दूरी र खर्च बढ़ी भए पनि मुख्य सड़क बाढ़ी पहिरोका कारण अवरूद्ध भएका बेला मध्य पहाड़ी लोकमार्गले पूर्वी पहाड़ी जिल्ला पाँचथर र ताप्लेजुङका यात्रुलाई वैकल्पिक आवागमनको सुविधा दिँदै आएको छ।
3: नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता पाँचमा नारायणी नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। नदीको पानी बस्तीमा पसेपछि करिब 400 जना विस्थापित भएका छन्। सुस्ता बस्तीमा पानी पस्न शुरू भए लगत्तै सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सार्न शुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल:
4: नारायणी नदीको ओभरफ्लो भएर सुस्तामा चाहिँ डुबान भएको, त्यसपछि त्यो डुबान क्षेत्रलाई चाहिँ अब हामीले बढी रिस्क भएको 80 घर परिवारको मान्छेहरूलाई चाहिँ रेस्क्यु गरेर होल्डिङ सेन्टरमा राखिया छ। अहिले 80 घर परिवारलाई रेस्क्यु गरेर विपद व्यवस्थापन केन्द्रमा राखिया छ, जस्तालाई बनाइएको घरमा करिब 400 जना जति मान्छे चाहिँ त्यहाँ अहिले होल्डिङ सेन्टरमा राखेका छौँ कि। अहिले हामी अहिले पालिकाले चाहिँ त्यो अहिलेलाई चाहिँ खाने व्यवस्था चाहिँ पठाएको छ। भोलि बिहानको स्थितिमा फेरि अब हामी एउटा सल्लाह गर्छौँ, अब वारी नै ल्याउने कि अथवा चाहिँ यहाँ भोलि बिहान त फेरि अब छुट्टै राहतको चाहिँ लिएर जानुपर्ने हुन्छ। पानी कस्तो हुन्छ, अब डुबान कस्तो हुन्छ, त्यो अनुसारले चाहिँ भोलिको कुरा भोलि नै हुन्छ।
5: जोखिममा रहेका स्थानीय सबैलाई सार्नु भयो?
4: मुख्य जोखिममा रहेको 80 घर परिवारको चाहिँ सबैलाई सारेको छ है। त ल
3: प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले असोज 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा नेपालको तर्फबाट जलवायु न्याय, भोटेकोशीको विनाशकारी बाढ़ीको प्रभाव र दिगो विकासका साझा चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनु भएको छ।
6: हालै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
4: मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पैह्रोको जोखिम बढ़ेपछि विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ। विशेष गरी पश्चिमी क्षेत्रमा लगातार तीन चार दिनदेखि परिरहेको पानी अझ थप पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो। यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ।
3: प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले असोज 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा नेपालको तर्फबाट

0: मा परेको असर बारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको साथै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट घटना मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली हिमालयन इकोलोजीमा परेको असर तथा हिम नदी र पर्माफ्रस्ट पग्लदै जाँदा हिम पहिरो बाढी र पहिरो लगायतका विपदको जोखिम बढ्दै गएको उल्लेख गर्दै जोखिमपूर्ण हिमतालको निगरानी पूर्व सूचना प्रणालीको सुदृढीकरण र विपदका समयमा सीमा पार समन्वयका लागि हिमालयन क्लाइमेट रेसिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नुभएको
1: महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको ढकालले जानकारी दिनुभयो।
0: भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटरेसले भोटे कोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटे कोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। भेटमा नदी किनारामाका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। साथै अति कम विकसित राष्ट्र एलडिसी सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
1: यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले अल्पविकसित भूपरिवेष्टित र G7 मन्त्री स्तरीय साइड इभेन्टमा सहभागिता जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको चीफ अपरेटिङ अफिसर नियुक्त हुनुभएको छ। दास मलेसिया क्रिकेट संघले खुलाएको सीईओको आवेदनमा छनौट हुनुभएको हो। आफूले एक महिना अघि क्यानबाट राजीनामा दिएको दासले जानकारी दिनुभएको छ। मलेसिया क्रिकेट संघसँग सम्झौता हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि मलेसिया प्रस्थान गर्ने उहाँको भनाइ छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि प्रवेश आज्ञा दिन बन्द गरेको छ। एक्याप प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाड़ी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेश आज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ लमजुङ म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेश आज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेश आज्ञा शुल्क उठाउने गरेको छ। तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेश आज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। मौसममा सुधार आउने बित्तिकै साबिकै अनुसार प्रवेश आज्ञा सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ मनाङ लमजुङ कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र न्यारचाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेश आज्ञा अनुमति पाउने गर्छन्। एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई 1,000 र तेस्रो मुलुकका पर्यटकका लागि 3,000 प्रवेश आज्ञा शुल्क लिने गरेको छ। लगातारको वर्षाका कारण स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्ला

0: पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 वटा प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो बचाउने तथा मरम्मत गर्ने प्रयास भइरहेको जनाएको छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नाभा खोला सहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको बहाव बढ़ेर करिडोर अवरूद्ध भएपछि मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
1: बिहिबारदेखि करिडोर अवरूद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठवाई जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्य पहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
2: विराटनगरदेखि आएको र आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर अनि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। यो बाटो नभएको त झन् धेरै समस्या नि अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
1: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13 का कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्य पहाडी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
3: हामी पाथिपरा माताको दर्शनको लागि हामी बुधबार गएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता 13 थम हुँदै आएको, उताको चाहिँ बाटो अवरुद्ध भएर यो बाटो चाहिँ सहजै लागेको।
1: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
4: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले हैन पहिरो अनि
0: अहिलेसम्मका खबर यति नै।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका 500 घर डुबानमा परेका छन्। 2000 भन्दा बढ़ी परिवार प्रभावित भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिकाका 483 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर डुबानमा परेका हुन्। शुक्रबार राति सप्तकोशीमा पानीको सतह बढ़ेपछि बस्तीमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभएको छ। लगातारको वर्षाले बागलुङका दुई राष्ट्रिय राजमार्ग सहित दर्जनौं ग्रामीण सड़क अवरूद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्ग सहित विभिन्न शाखा तथा ग्रामीण सड़कमा बाढ़ी पहिरोले क्षति पुर्याउँदा यातायात प्रभावित बनेको हो। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट ताराखोला सड़कको गाईघाटमा ताराखोला नदीले पक्की सड़क हटान गरेपछि शुक्रबारदेखि सड़क अवरूद्ध भएको छ। बागलुङ बजारदेखि तित्याङ राय डाँडा हुँदै भक्कुण्डी जोड्ने सड़कमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। बागलुङ नगरपालिका एक गणेश स्थान गुम्तीदेखि निरीय घाट जाने सड़कमा पहिरो खस्दा सड़क बन्द भएको छ। पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सड़क समेत अवरूद्ध भएको छ। बरिङ जाने सड़क निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सड़क तथा ढोरपाटनका ग्रामीण सड़कमा समेत ठाउँ ठाउँमा पहिरो खसेर यातायात अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सड़कसम्म अवरूद्ध भएको जानकारी दिनुभएको छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। हिजो सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरो जोशीलाई सिफारिश गरेको छ। त्यसै गरी इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि समेत राजदूत सिफारिश

0: जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ। तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र नार्चाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन्। एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटक लाई 1,000 र तेस्रो मुलुकका पर्यटकका लागि 3,000 प्रवेशाज्ञा शुल्क लिने गरेको छ। अविरल वर्षाका कारण असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढ़ी, पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 2 जना, गण्डकीमा 1 जना र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि 2 जना घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने स्पष्ट पार्नुभएको छ। निर्देशिका अनुसार गाउँपालिका तथा नगरपालिका ओडा कार्य समितिको सभापति पदका लागि एक निर्वाचन शुल्क 1,000 तोकिएको छ। उपसभापति सचिव र सहसचिव पदका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ। गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000 र सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 रूपियाँ शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। महानगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेश सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 र सदस्यका लागि 2,000 रूपियाँ शुल्क तोकिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि 5,000 रूपियाँ निर्वाचन शुल्क तोकिएको छ। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 10,000, उपसभापति र सचिवका लागि 5,000, सहसचिवका लागि 4,000 र सदस्यका लागि 2,000 रूपियाँ शुल्क तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 7,000 र केन्द्रीय महासमिति सदस्यका लागि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। जिल्ला कार्य समितिको सभापतिका लागि 15,000, उपसभापति र सचिवका लागि 7,000, सहसचिवका लागि 6,000 र सदस्यका लागि 3,000 रूपियाँ शुल्क तोकिएको छ। त्यस्तै केन्द्रीय कार्य समितिको सभापतिका लागि 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य पदका लागि 11,000 रूपियाँ शुल्क तोकिएको समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
4: मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढेपछि विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ।

0: गत साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चा सहित माउ चितुवा देखेको थियो। त्यसपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रको पहलमा एउटा बच्चा भाले चितुवा नियन्त्रणमा लिएर अहिले संरक्षण केन्द्रमा राखिएको छ। गत असारदेखि विशेष गरी भरतपुर महानगरपालिका 15 र 5 नम्बर ओडामा चितुवाको चहल पहल बढ़ेको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालय आसपासका झाड़ी तथा पोल्ट्री फार्ममा चितुवा देखेपछि डिभिजन वन कार्यालयले नियन्त्रणका लागि सक्रियता बढ़ाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः एक हप्ताभित्र व्यावसायिक जलपोतका लागि खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ।
1: But we're winning tremendously. We have total control of the Hormuz Strait. Massive amounts of oil are coming out of the Hormuz Strait. Last night we had 29 ships come out. They want to make a deal. I think that's fine. I like making a deal too.
0: अहिले समका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लगातारको वर्षाले बागलुङका दुई राष्ट्रिय राजमार्ग सहित दर्जनौं ग्रामीण सड़क अवरूद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्ग सहित विभिन्न शाखा तथा ग्रामीण सड़कमा बाढ़ी पहिरोले क्षति पुर्याउँदा यातायात प्रभावित बनेको हो। गलकोटदेखि ताराखोला गाउँपालिका जोडले गलकोट ताराखोला सड़कको गाईघाटमा ताराखोला नदीले पक्की सड़क कटान गरेपछि शुक्रबार सड़क अवरूद्ध भएको छ। बागलुङ बजारदेखि तित्याङ राय डाँडा हुँदै भकुन्ने जोड्ने सड़कमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। बागलुङ नगरपालिका एक गणेशस्थान घुम्तीदेखि निरघाट जाने सड़कमा पहिरो खस्दा सड़क बन्द भएको छ। पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै साईकोट जाने सड़क समेत अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सड़कसम्म अवरूद्ध भएको जानकारी दिनुभएको छ। लगातारको वर्षाका कारण स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक लगाइएको हो। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काइएको छ। यसैबीच बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। बीपी राजमार्ग कान्ति राजमार्ग मध्य पहाड़ी कर्णाली सिद्धिचरण तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो पन्छाउने तथा मरम्मत गर्ने प्रयास भइरहेको जनाएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा तोकेको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पार्नु भएको हो। निर्देशिका अनुसार गाउँपालिका तथा नगरपालिकाको ओडा कार्य समितिको सभापतिका लागि 1,000 निर्वाचन शुल्क तोकिएको छ। उपसभापति सचिव र सहसचिवका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ। गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000, सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 शुल्क निर्धारण गरिएको छ। महानगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि 5,000 रुपियाँ निर्वाचन शुल्क तोकिएको छ। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 10,000

0: शुल्क तोकिएको छ। त्यस्तै केन्द्रीय कार्य समितिको सभापतिका लागि 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 तथा केन्द्रीय सदस्य पदका लागि 11,000 रुपियाँ निर्वाचन शुल्क तोकिएको समितिले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः एक हप्ताभित्र व्यावसायिक जलपोतका लागि खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2 जना, लुम्बिनीमा 2 जना, गण्डकी प्रदेशमा 1 जना र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। विपदमा परि 2 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै 407 जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ। पूर्व प्रधान न्यायाधीश छोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उहाँलाई महाराजगंज स्थित निवासबाट पक्राउ गरेको हो। उहाँ विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण भने खुलेको छैन। 2075 पुस 18 प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुन 1 संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नु भएको थियो। उहाँ विरूद्धको महाअभियोग पारित भएन तर त्यसपछि उहाँ सर्वोच्च अदालतमा फर्कन भने पाउनु भएन। लगातारको वर्षाले बाजुरा सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने स्थानीय पर्व अनन्ते मेला प्रभावित भएको छ। शनिबारबाट शुरू भएर 3 दिनसम्म लाग्ने मेला वर्षाका कारण अब असोज 15 र 16 लाग्ने भएको हो। बढीमालेका नगरपालिका 8 सर्वपक्षीय बैठकले मेला लाग्ने मिति परिवर्तन गरेको छ। अनन्ते मेलालाई बाजुराको दशैंपछिको ठूलो महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। 3 दिनदेखि 5 दिनसम्म लाग्ने मेला महाभारतमा कौरवसँगको लड़ाईमा पाण्डवहरूले विजय हासिल गरेको खुशियालीमा पाण्डवका पक्षमा तथा न्यायका पक्ष दरहरूले विजय उत्सवका रूपमा मनाउने गरेको स्थानीय जानकार शेर बहादुर रावलले बताउनुभयो। उहाँका अनुसार मेलामा लाखे नाच, मांगल, पाण्डवको युद्धको कौशल, लड़ाईको युद्ध नीतिका बारेमा चर्चा गरिन्छ। मेला 16 श्राद्ध शुरू भएकै दिनबाट शुरू हुने गरेको थियो। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। हिजो सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरोज जोशीलाई सिफारिश गरेको छ। त्यसै गरी इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि समेत राजदूत सिफारिश भएका छन्। प्राप्त उजुरीमाथि छानबिन र संसदीय सुनवाई पूरा भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पार्नुभएको हो। निर्देशिका अनुसार गाउँपालिका तथा नगरपालिकाको ओडा कार्य समितिको सभापतिका लागि 1,000 निर्वाचन शुल्क तोकिएको छ। उपसभापति, सचिव र सहसचिवका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ। गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000, सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 शुल्क निर्धारण गरिएको छ। नगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो पटक घर किन्नेहरूलाई घर खरिदको लागि